हाँ बिल्कुल सी फ्री बिल्कुल मुफ्त हाँ सी मैं बिल्कुल सी न्यूट्रिशन कॉस्मेटिक्स पाकिस्तान प्रोग्राम गुल गुलावर्दन को तुसा स्पॉन्सर के छे पेश के छे न बिल्कुल छे तुसे हरत लले छे मोसर पति प्रोग्राम से शिरकत क वाले छे ठीक देखे ना सी तो बिल्कुल मत बधाई है सी छे दिमो गुल गुलावर्दन को जमा खवेंदो जमा मेंदो चेता सुनो टेंशन कॉस्मेटिक्स और पाकिस्तान के दिमिश कुम दासी प्रोडक्ट से चेतु से इस्तेमाल करे दे खंदुर मजे मते नागे सी दी सी दब मत लाजमी भी आए खास से भाई जान आप लाना है प्रोडक्ट से कम देखे मुझे इस्तेमाल करे दे आज कम देखे ना रिजल्ट रुकने दे सी डी रिजूत मसी दूर डी रिजूत चले कम देखे ना आगा प्रोडक्ट से ची नो बिल्कुल जी जरूर ऑफ कोर्स कम देखे ना पति प्रोग्राम से बतू से मते आए ठीक देखे ना सी देने लवा सी चौकीदार मामा सरंगी से जोड़ी रणवाल के जी चौकीदार मामा सरंगी से हुई के ना सी अतौला भाई खदीम से आवाज से कम देखे ना और वीडियो मन ना सी अतौला भाई देने लवा सी इहसानुल्लाह भाई हाँ दी मुझे आवाज से कम देखे ना और भी सी प्रोग्राम इंजॉय के वैसे प्रोग्राम ना खुंदू ना मजी खुले सी अक्सर मुश्तकाल के वैसे जब मैं शराश है ना सी चिदा हाल खुशहाल से शराश पर शियोत के कहना चिकुरा जाए चिकुरा नजमान भी तैयार हुई वैसे ना ची नजमान भी मतलब ही दी मुझे भी तैयार चली नहीं उसे बिल्कुल मत चुला वर्दुन क्यों दी जी सुखा दी नोटेंशन कॉस्मेटिक्स पाकिस्तान से रमीने ले रही सी नोटेंशन से रमीने के बीच टूल चिकम देखे ना माते याद दी पुणे में टूल चिकम देखे ना लिख ली देखा सी गुलसास चरंगे शे जोड़ी यारा गुलसास चिकम देखे ना गुलसास नकद काल के खासे नकद काल के सी वैसे तो के नहीं मसी जब पदी पागे नहीं ډیره مننه سی ګلوساس خوشاله شغان چې موږ وردنګ کچاو وچ جانان دی پکې ډیره مننه سی ثانک یو سو مچ سی ګلوساس خوشاله شي سید رحمان بچنه سیبا هم دې موږ پروگرام ور ډیره مننه سی په شیمپو باندې مې نوټینشن کاسمټکس او پاکستان شیمپو باندې مې ډیره مننه سی خوشاله شي سید رحمان بچنه سیبا خو ریحان میچ السلام علیکم وچ میچ ها نوټینشن نا और ओ किसी वैसे सड़े वैसे इस तरह की जो खुद नोटेंशन वो प्रोडक्ट्स यानी सेवन प्रोडक्ट्स यूज कवां खुमाते शैम्पू और जिनफिशन सन ब्लैक डीर जो तो पसंद डीर मने न सी नोटेंशन जी चाहे यूज लिसी मालिक डी दी चाले हाँ यूज रिजल्ट वेरी कड़े दे सी टूल सी ना खुशाले दे सी डीर मने न सी खुशाल सी थैंक यू सो मच सी बड़ा लव थैंक्स जमाखोरी की तो नोटेंशन प्रोडक्ट्स राख ले सी से मलवाई डीर डीर मने सी चाहे सर I hope you will be fine. We enjoy. Dear Mananasi. You are sure. Thank you so much. Baharal ji, apne naam nahi likhe aise. To koshish kahi kare na aise ki saath saath mein naam bhi likha kare aise. Taki mujhe pata chale na aise ki ye aage wala hai jo SMS kar raha hai aise. Ye kaun hai aise? ठीक है ना सी कोशिश क्या करें कि और जो भी SMS करते हैं आप सी साथ में नाम भी लिखा करें ठीक है ना सी और सलाम सिंह मैं शो सुन रही हूँ सी शो इज गुड आई एम रिदा हान डियर मनन सी रिदा हान खुशहाल सी थैंक यू सी रिदा वाह के ना सी नोटेंशन प्रोडक्ट्स इससे मलावे के ना इससे मलावे सी नोटेंशन की दिशा से रावड़ी दिहा इससे इससे मलावे सी मौजूदा टाइम के सी दस दिन नोटेंशन कम प्रोडक्ट जी के रेदे सर मौजूद ही रेदे इसी वाले और रेदे नूरो कसन तो है ही इसी रेदा फेंड तो है इसी जो गुरु नोटेंशन लगा प्रोडक्ट्स द बेस्ट प्रोडक्ट्स जी द मजेदार प्रोडक्ट्स द तो सिर वाख ले जी द इस्तेमाल के शबा रेदा प्लीज टेल मी हम तो दोषी और कहना सी जी कम प्रोडक्ट्स तो रुख से दीजिए नोटेंशन वाला इसी मलाई खान सी अस्सलाम वालेकुम वालेकुम सलाम जी گرش بازن عبد الخدی لارا پرے لارا ز دیار دیدن تے ما مدینہ وقت تے وقتی را پسی دل ہم چاول دے وقت دی بیچ چلش سم لسم نو تم لے کر اے شبا عبد الخدی لارا پرے لارا تیرے منن عبد الخدی خوشحال ہے خان کے درمان شی السلام علیکم وعلیکم السلام جی ویلکم ٹو دی نوٹیشن بیوٹیفل شو بھائی جان उमर ऋषि जनसी भाई सरा नोटेंशन तमाम प्रोडक्ट्स मिला हुई शी मिराल बिठनी डेरे मन न समाखोर बिल्कुल जी उमर ऋषि जनसी भाई सरा तुसी मालूमात के वाले शी द नोटेंशन कॉस्मेटिक्स पाकिस्तान टूल प्रोडक्ट्स कम देखना था तो बिल्कुल पासाना सर्च कम दे मिले हुई दले शी जनसी भाई सरा हां आस्टर में शी भाई सरा गेश हुई के ना गर्मी खुद इन शी मारंग में स्टूडियो पर टांग के ना न खोरे से बिल्कुल शेव से सेहत मन यु दले तला लाख लाख शुक्र दी सी जी बिल्कुल بالکل
صابون ها یوز کوم نو ټینشن سي د با زم خو غار سي پند باند ډیره مننه سي خوشاله شي خور یهان زم خو ډیره مننه سي اور بلوا چی السلام علیکم ورحمۃ اللہ وبرکاتہ سنگ بھائی نن می نو ٹینشن ارجنٹ فیشل استعمال کڑی دی بختور ہے مسی ڈیر من نا قسمت دی بختور دی خور نو چنن دی نو ٹینشن ارجنٹ فیشل استعمال کڑی دی افیشل دی زمگا نو ٹینشن کاسمیٹکس پاکستان اروڑی دی چی ڈیر من نا سی تھینک یو اور بلوا چی مامو جان اس نمبر پر ایس ایم ایس کروں کیا آئی ایم روبا ملک جی یو رائٹ ڈیرا منن سے روبا بالکل کولے شی ہاں ہاں زما خور سی بالکل پتی نمبر مندی راضی جی ماں تو بالکل سی پر 0313-785 یعنی سے سو پوچھو سی 1884 مندی بالکل میسج کولے شی ہاں نند خوائندو فیڈ بیک اخلا منسی سی کم زما خور دے نوٹینشن سے ڈیرا جاتا مینے لری سی نوٹینشن پروڈکٹ یوز کبھی سی سے ملاوی کھاتے یو خبر ہے کوم جی کوشش کوي چې چانه وی سي مالکړي نو متمو وي سي چې سي مالکړي میوزیکا وجه سي دا وجه دا دي سي چې بهر سي ما ته په کې फायदा ملي وي شي نه چې دا زون خبره ده چې په دې مودي پر بزو هدا روغ نه وي شي سي زه بهر پروګرام کې یاين سي چې سي مالکړي دي رزلټ ور کړی دي ما ته بالکل سي راشه پروګرام کې راتوي سي بای جان تا هډي را مننه دا عمر ما موهډي را مننه سي چې نو ټینشن پروډکټس مو دمر شوشتا تیار کړی دي او چې کوم دې کنه سي مالې شي نو دغه شانې تاسو هم د خپل فیډبیک خپل رائے چې کوم دغه نه غرو کولای شيخه السلام ریپول جیسے انمول بھائی جان سنگ ہے سی بھائی گرمی صحیح تو میں نکلواتی ہیں بھائی سب کو ایک ہی پیغام ہے کہ جب بھی ہمارے بھائی گھر سے کام کے لیے نکلے پلیز نو ٹینشن سے بلاک لگایا کرے بہت زبردست ہے منال ڈیرا منن سے منال خپل ورونو ته پیغام ورکړی چې کوم هم زم غرونه چې د کور نه وځي جی او چې کوم د کنه د خیر سره بهر درومي سي چې کوم د کنه چاري لاري کوي مزدوري کوي نو پلیز منال زم غور چې کوم د کنه دا ریکوست کوي چې هغه ټول ورونو ته ریکوست کوم سي چې نو ټینشن کاسمیټکس او پاکستان چې کوم دی مشه سن بلاک دې چې نو ټینشن کپنه جوړ کړل لشوي سن بلاک دې چې کوم دکنه هغه ضروري سي ملوي هغه ضروري کوم په مخ لګوي چې تاسو سکین چې کوم دکنه اسيف شډې نه مننن سي دغه مشوره چې کوم دکنه زما خوري د خويند د پرهد چې د رونو د پرهد چې خپل سکین بچت کوي ښا